0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: अल्लाहुम्मा सल्ली अला सय्यदना मुहम्मदिन व अला आलि सय्यदना मुहम्मदिन कमा सल्लैता अला इब्राहिम व अला आलि इब्राहिम फिल आलमीन इन्नका हमीदुम मजीद। बिरादरान इस्लाम, जैसा कि अल्हम्दुलिल्लाह आपको इल्म है कि चंद दिनों से हम सीरत रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़मन में कुछ बातें कह रहे हैं और सुन रहे हैं। सबसे पहले दरसे अव्वल में जज़ीरा अरब के हालात पे बात की गई कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कबल जज़ीरा अरब का क्या हाल था। उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बेसत के मुताबिक जो मुबशरात थे, जो इशारात थे, जो इरहासात थे, जो किनायात थे, जो मुअशरात थे, उन पर बहस की गई और उसको जिक्र किया गया दर्स में। और फिर तीसरे दर्स में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की विलादत बासआदत, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का विलादत के वक्त के हालात, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के विलादत के वक्त के मोजज़ात और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए इस्मे मुहम्मद का तजवीज़ होना ये जिक्र किया गया और फिर हुजूर की रिजात, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का बीबी हलीमा सादिया के पास तशरीफ़ ले जाना, जैसे अरब की आदत थी कि बच्चों को विलादत के बाद देहात में, जंगलों में, दूर अफदादा आबादियों में भेजा करते थे ताकि खालिस बिला मिले, खालिस लुगत मिले, उनकी लुगत भी फसी हो, उनकी सेहत भी बेहतर हो और शहर की आलूदगियों से बच जाएं और उनकी जबानों में भी किसी किस्म का खलल ना आए। इस बिना पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी बीबी हलीमा जो कबीला बनू साद की मुर्जिया थी, दूध पिलाने वाली थी, वो उनके नसीब में हजूर सल्लल्लाहु अलैहि वसल्लम की विलादत आई, रिजात आई और वो उनको लेकर अपनी बस्ती बनू साद में, जो कबीला है बनू साद मक्के और ताइफ के दरमियान में एक जगह थी, वहां ले। इसी जिम्न में हमने ये भी जिक्र किया था कि हजूर सल्लल्लाहु अलैहि वसल्लम के रिजाई भाई भी थे अब्दुल्ला और आपकी एक रिजाई बहन भी थी जिनका नाम शैमा। तो अब बीबी हलीमा फरमाती है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद ऐसी ऐसी बरकात का जहूर हुआ कि जिसका हम तसव्वुर भी नहीं कर सकते कि हमारे घरों में जो कहत का आलम था अल्लाह ने बरकतें पैदा फरमा दी। बीबी हलीमा फरमाती हैं कि मेरा अपना दूध इतना नहीं होता था कि मेरा अपना बच्चा जो है वो पी ले और अच्छी तरह नींद ले सके, लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद अल्लाह ने मेरे दूध में भी इतनी इजाफा कर दिया कि अब एक बच्चे के बजाय दोनों पीते और दोनों आराम से सुकून के साथ आराम करते। और इसी तरह बीबी हलीमा सादिया ये फरमाती हैं कि हजूर सल्लल्लाहु अलैहि वसल्लम की जो उठान थी वो आम बच्चों से अलहदा कि यानी जो बच्चा एक महीने में बढ़ता है हजूर एक हफ्ते में बढ़ जाते, और हजूर सल्लल्लाहु अलैहि वसल्लम का लेटना, हजूर सल्लल्लाहु अलैहि वसल्लम का बातें करने का अंदाज छोटी सी उम्र में, हजूर सल्लल्लाहु अलैहि वसल्लम का किसी बात में झगड़ा ना करना, किसी बात में तआरुज ना करना, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का बावजूद छोटी सी उम्र के हर चीज में तयामुन यानी दाएं तरफ को तरजीह देना, बाएं तरफ से बचना, ये सारी चीजें ऐसी थी जो मुझे अजीब नजर आती और मैं सिर्फ हैरान नहीं थी बल्कि हमारा कबीला है बनू साद पूरे का पूरा हैरान था कि ये कौन सा ऐसा बच्चा आ गया है शान वाला कि जिसकी वजह से इस इलाके की काया अल्लाह ने पलट दी है कि तुमने कांटों को छुआ और गुलिस्तां कर दिया। कि जहां जहां से हजूर सल्लल्लाहु अलैहि वसल्लम गुजरे, जहां जहां हजूर सल्लल्लाहु अलैहि वसल्लम के कदम पहुंचे, वो जगह जो थी जन्नत समा होती गई। जहां तेरा नक्शे कदम देखते हैं, तेरा खियाबा खरामा खरामा इरम देखते हैं। तो इसी असना में कहती हैं जब हुजूर थोड़े कुछ चलने फिरने के काबिल हो गए तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे पूछा कि अम्मा हलीमा मेरे भाई जो हैं ये कहां चले जाते। سارا دن غائب ہوتے ہیں، شام کو آتے ہیں، میرا بھائی بھی غائب ہو جاتا ہے، میری بہن شیما بھی غائب ہو جاتی ہیں، تو یہ کہاں چلی جاتی ہیں؟ تو بی بی حلیمہ سعدیہ نے کہا کہ بیٹا، کیونکہ ہم غریب لوگ ہیں، کچھ دمبیاں ہیں، کچھ بکریاں ہیں، کچھ مویشی ہیں، تو ان کو وہ چرانے کے لیے دور جاتے ہیں اور چرا کے شام کو واپس آ جاتے ہیں۔ تو فرماتی ہیں کہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے فرمایا کہ اماں، میں بھی ان کے ساتھ بکریاں چرانے کے لیے جاؤں۔ تو میں نے کہا بیٹا، آپ کو تکلیف کرنے کی کیا ضرورت ہے، آپ کو تو ہم اپنے پاس لائے ہیں خدمت کے لیے۔ انہوں نے کہا نہیں، میں یہ نہیں سوچ سکتا کہ میرے بھائی اور بہن ایک عمل کریں، ایک محنت کریں اور میں اس میں شرکت نہ کروں۔ تو حضور صلی اللہ علیہ وسلم بھی تشریف لے گئے۔ اسی اثنا میں وہ واقعہ پیش آیا کہ ایک دن آپ کے بھائی عبداللہ اور آپ کی بہن شیما جو تھیں، وہ بھاگتی ہوئی آئیں اپنی اماں کے پاس، اور انہوں نے کہا کہ اماں، اماں، ہمارا وہ جو قرشی بھائی ہے نا، قد جاء رجلان فقتل ہوا، دو آدمی آئے انہوں نے ہمارے بھائی کو قتل کر۔ تو بی بی حلیمہ سعدیہ کہتی ہیں کہ میرے تو پاؤں کے نیچے سے زمین نکل، کہ بھائی ہمارے پاس تو وہ قریش کی امانت ہے، اور خدا نہ خواستہ ایسا واقعہ ہو جائے تو پھر ہمیں کہاں قریش معاف کریں۔ تو کہتی ہیں کہ میں نے شور مچایا اور میں بھاگی، میرا خامن دوڑے، اس کے بعد ہمارے قریب قریب کے جو رشتے دار تھے وہ دوڑے، اور ہم جب دوڑے دوڑے پہنچے تو ہم نے دیکھا کہ ایک درخت کے نیچے ایک ٹہنی پکڑ کر سرکار دو عالم، سرکار مدینہ صلی اللہ علیہ وسلم کھڑے ہیں۔ آپ کے چہرے مبارک کا رنگ البتہ تو پتہ گیا، رنگ جو ہے محسوس ایسے ہوتا ہے کہ جیسے رنگ اڑا ہوا۔ تو ہم نے جلدی سے جا کے بی بی حلیمہ نے سینے سے لپٹایا کہ یا حبیبی و یا ولدی، اے میرے بیٹے، خدا تجھے ہر دشمن سے محفوظ رکھے، کیا ہو گیا؟ اس نے کہا اماں، کوئی ایسی بات نہیں ہے، بات اتنا ہے کہ میں اسے کھڑا تھا، وقت نزل رجلان، ایسے اوپر سے معلوم ہوا کہ دو بندے آئے، اور بڑا سفید لباس انہوں نے پہنا ہوا تھا، اور انہوں نے آ کر مجھے پکڑا، پکڑنے کے بعد مجھے سلا دیا، اور میں سب کچھ دیکھ رہا تھا، اور ایک بڑی تست تھی سونے کی، اور اس تست میں کیا کیا تھا اللہ عالم۔ پھر انہوں نے مجھے لٹانے کے بعد میرے سینے مبارک کو یہاں سے لے کر کھولا، بالکل عین ناف تک کھولنے کے بعد انہوں نے میرے دل مبارک کو نکالا، اور میں یہ ساری کاروائی دیکھ بھی رہا ہوں، یعنی یہ سارا آپریشن، اور پھر دل مبارک کا باہر آ جانا، یعنی آج دنیا جس کو اپنے سرجری کا معراج سمجھتی کہ ہم نے سرجری میں وہ مقام حاصل کر لیا ہے کہ ہم دل کا معاملہ ٹھیک کر لیتے ہیں، والو بدل لیتے ہیں، بائی پاس ہو جاتا ہے، دل کو باہر نکال لیتے ہیں، دل کو سیف رکھنے کے لیے اندر ایک مشین فٹ کر دیتے ہیں، متبادل دل لگانے کی باتیں اور سب ہو رہا ہے۔ لیکن آپ اندازہ کریں کہ 1400 سال پہلے، جبکہ کوئی وسائل نہیں، کوئی ہسپتال نہیں، کوئی آپریشن تھیٹر نہیں، کوئی انتظامات نہیں، تو یہ تو آپریشن جو ہے نوری مخلوق کر رہی ہے اور الہی حکم سے ہو رہا ہے، کہ آپریشن کرنے والے بھی کون ہیں؟ اللہ کے فرشتے ہیں، ملک ہیں، جبرائیل و میکائیل ہیں، اور جس ذات کا آپریشن کیا جا رہا ہے وہ کون ہے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم۔ تو کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم، اور کمال یہ ہے کہ آپ کی کوئی بے ہوشی نہیں، آپ کو کسی دوائی سے، کسی چیز سے اتنا زیر اثر نہیں کیا گیا کہ آپ بے ہوش ہو جائیں، کہ اتنا بڑا سینے کا چیر دینا، اتنا بڑا کھول دینا، پھر دل مبارک کا نکالنا، نکال کے باہر دھونا۔ اور سب سے بڑی بات یہ ہے کہ حدیث مبارک میں یہ بھی آتا ہے کہ اس دل میں کوئی چھوٹا سا ایک ٹکڑا تھا، وہ بھی نکال کے انہوں نے باہر پھینک دیا، اور یہ بھی کہا کہ ہاتھ احد شیطان، وہ حصہ چھوٹا سا نکال کے باہر ڈال دیا گیا۔